0: Рубрика «Веб-радио Непала» на радио Чипальдук.
1: चेतना बाघहरुका निम्ति एउटा शब्द शिविर
2: नवराज लम्सालको प्रस्तुति कार्यक्रम मधुबन
1: मधुबनमा कला साहित्य संगीत र संस्कृतिका निम्ति समर्पित
2: कार्यक्रम मधुबन प्रत्येक शुक्रबार बिहान 10 बजे मधुबन
1: मधुबनमा
3: छबुवासो ढुकेको अझै हेरमाथि छबुवासो ढुकेको अझै हेरमाथि नबोली लुकेको अझै हेरमाथि 4-22-15-17 हामीलाई फोन गर्नुहोस् पहिलो घन्टी भइसकेको छ कहाँबाट को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो
4: हेलो दाजु नमस्कार
3: नमस्कार को बोल्नु भयो होला
4: म नाकाबेली सिन्धुलीबाट दिनेश कोइराला बोलेको दाजु
3: दिनेश जी के छ हाल खबर
4: एकदम ठिक ठाक छ दाजु
3: अनि सिन्धुलीको खबर के छ
4: राम्रो छ दाजु बिना सुन्तलाहरू स्वागत छ तिमीलाई पहाडको सानो झुपडीबाट दाजु यति नै
3: धेरै धेरै धन्यवाद दिनेश कोइरालाजी सिन्धुलीबाट फोन गर्दै हुनुहुन्थ्यो तपाईँलाई धन्यवाद तपाईँ पनि श्रोताहरू हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो आजको टेलिफोन नम्बर 22-15-17 हामीलाई फोन गर्नुहोस् तपाईँसँग सिधै टेलिफोन सम्पर्कमा आइरहनेछौँ र तपाईँका सृजनाहरू हाम्रो बस्ती बस्ती
0: Это была минутка веб-радио Непала на радио Чипальдук.